निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। खानाको रोग गरेर अन्न

Thank you.

Thank you.

सहित कांग्रेस साथी सन् 2003 आयोजन शक्ति वितरण कार्यक्रम शुरू भएको थियो। त्यसपछि देशभरका स्वास्थ्य संस्थाहरूमा सर्वप्रथम सर्वप्रथम प्रयोग गरिने औषधिको पनि अभाव देखिएको छ। विभिन्न अस्पतालहरूले सूचना काँसेर औषधिको अभाव भएको भनेर जानकारी गराउने गरेका छन् र नेपाल र भारतमा चित्रकार कतिपय बिरामीहरूले

0: गर्छन्। ग्यासको मात्रै होइन, नलको पनि देशभरमा हाहाकार देखिएको छ। कतिपय किसानहरूले नल हाल्ने बेलामा नपाएको गुनासो गर्दै आएका छन्।
1: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल क्षति पाइने तर डिलरले प्रदान गर्ने पाउदानको मल भने नपाएको किसानको गुनासो छ। यो वर्ष मौसमी साथतिर तीन बिघा क्षेत्रमा धेरै माल पाइसक्नु भएका सबैको अविनाशी नगरपालिका साथ कालोबजारीमा अनुदानको डिएपी मल 3500 र युरिया मल 2500 सम्ममा खुल्याम बिक्री हुने गरेको किसानहरूको दावी छ। सीमावर्ती क्षेत्र मलङ्ग नगरपालिका एक भेरिआईका जय शङ्कर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रतिवरा 500 रुपियाँमा युरिया मल ल्याएर धान भरिमा हालिसक्नु भयो। राईले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कटाई गरेको बताउनु भयो। भारतमा मल लिन जाँदा त्यहाँको प्रहरीले पक्राउ गरेर थुन्दा सर्भाईको बगडा नगरपालिका 5 बगडा गाउँका नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजुभाई 35 दिनसम्म प्रहरी हिरासतमा बस्नु भयो। पक्राउ परेका हुन्थे सुरेन्द्र प्रसाद सिंह
2: बढेको छ।

साझा गर्नुभयो डेङ्गी र इन्सेफ्लाइटिसबाट बस्न लामो केही नियन्त्रण प्रभावकारी शासन नियन्त्रण प्राप्त गर्न सक्छौँ तर डेङ्गीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्नु छैन लामखुट्टेमा विशेष ध्यान दिनु पर्यो त्यसको नियन्त्रण गर्नु पर्यो नेपाल श्रम निषेध सम्बन्धी कानुन राष्ट्रिय सेवाचार विधेयकमा निर्देशन प्रहरीले धेरै फोन ट्याकिङको अधिकार

0: सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
1: म तपाईँलाई समाजबाट समाधान खोजौँ। तपाईँले कानुनको सम्मान गरौँ र एक अर्काको अधिकारको रक्षा गरौँ।
0: शान्ति कायम राख्नु हरेक नागरिकको सरकार जिम्मेवारी हो। आज हामीले देखाएको समानता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
2: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल।

0: animals. Dudh, anda, masu, dal, hariyo saag sabji, mausami phal phul ra gharmai baneka pusila khane kura niyamit khuwaune prani bachaunuhos. Chaochao, chips, chocolate, dherai chini bhayeka pey padartha ra junk food ko sewan sakesamma kam garau.
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कमजोरका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
1: सामुदायिक सूचना नेटवर्क CIN र फोर्ड विजन इन्टरनेसनल नेपालको सहकार

विजयी विधायकी प्रक्रिया अगाडि बढाइ सकेको छ। स्वस्थ गर्भाशय उपलब्ध गराउन पालन भएको कुराले पनि विश्व प्रभावस्तरले अर्को खबर लेख्नु भएको छ।

0: teu pai tem relação com o governo, mas sabe que eu tenho
1: Tu

0: पत्रिकालाई निरोगी लक्ष्मीसँग जोगाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै र त्यसमा सरकारमा देशको सम्बन्धी र सहकारीको बारेमा कुराकानी गर्नेछौ।
1: कार्यक्रम पोषण संवादको आज 146 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषणको अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्दछ भन्ने बारेमा

0: चाहिँ सुजुक पश्चिम तर्फ लाग्नु सुजुक पश्चिमको पुसुलमा भएको गतिविधिको बारेमा डोटीबाट मुकेश राज उपाध्यायलाई सुनाउँछ।
1: हाम्रो चाहिँ विद्यालयहरूमा चाहिँ सामुदायिक विद्यालयहरूमा

0: चाहिँ स्वयं प्रवास गर्ने चाहिँ जरुरी गरेको थिएँ जुन चाहिँ हाम्रो दुई नम्बरमा भएको थियो र त्यसमा चाहिँ हामीले चाहिँ एज अ रिप्रेजेन्टेटिभ होल कन्ट्रीको रिप्रेजेन्ट गरेर चाहिँ हामीले कस्तो कस्तो खालको न्युट्रिसन रिलेटेड प्रब्लम्सहरू छ भनेर चाहिँ बसेका थियौँ र त्यसपछि चाहिँ हामीले रिसर्च पनि गरेका थियौँ एज हामी आफूले जुन चाहिँ फेसिलिटेट गरेर रिसर्च पनि गरेका थियौँ र रिसर्चमा चाहिँ हामीले यस्तो खालको अब मैले म बसिरहेको छ भनेको एरियामा साथै नन न्युट्रिसनको त त्यति धेरै केसेसहरू छन् होइन न्युट्रिसन नै खानु नै नपाउने कुरा पनि छैन र धेरै जस्तो किसिमले प्रब्लम भनेको चाहिँ डान्सिङ कन्ट्रोल छन् जुन चाहिँ अहिले मोस्टली सिटी एरियामा चाहिँ धेरै नै छ र किनभने अब पेरेन्ट्सहरू बिजी भइरहेको हुन्छ त्यो ब्यालेन्स लाइफहरू प्रिपेयर गर्न पाइरहेको हुँदैन अनि त्यो बालबालिकाहरूले एकदम भन्दा किनियो खायो अनि त्यही त हो टाइपको हुन्छ मैले पनि अब रिसर्च गर्दाखेरि मेरो एरियामा देखेको भनेको हामी जनसुको जनसङ्ख्या चाहिँ धेरै छ अनि के अरे त्यही क्याम्पको मेम्बर भएर काम गर्दाखेरि रिसर्च गर्दाखेरि पनि त्यही कुरा चाहिँ धेरै राम्रो र रिसर्चमा चाहिँ म आफूले रिपोर्ट पनि प्रेफर गरेको त्यो चाहिँ मेरो लागि नयाँ कुरा पनि हो सरकारी के गर्नु पनि मेरो लागि नयाँ कुरा हो जनसुको त्यो के अरे छ भन्नाले नन न्युट्रिसन त होइन कि अब हाम्रोमा ओबेसिटीहरू जनसुको कारणहरू मेरो विचारमा अहिले के अरे फर्स्ट त अवेरनेस क्रिएट गर्नु पऱ्यो बालबालिकाहरू बिचमा चाहिँ जनसुले चाहिँ के एक्सेप्ट गर्न सक्छ जनसङ्ख्या कस्तो चिजहरू गर्न सक्छ र त्यो पनि फेरि बालबालिकाहरूको लागि चाहिँ केवल यो के अरे उनीहरूले बुझ्ने भाषामा भनौँ र अहिले चाहिँ अहिले के गर्न सकिने भनेको एनिमेसनहरू थ्रु गरेर चाहिँ कस्तो छ के चाहिँ हुन सक्छ भनेर चाहिँ देखाउँदाखेरि उनीहरू आफैले पनि अब छोड्छन् होला भन्ने अनि अर्को भनेको चाहिँ पेरेन्टहरूले नै अब आफ्नो बालबालिकाहरूको खानेकुराहरूमा ध्यान दिएर होइन अब एकदम जेटे भए पनि अब फुलहरू चाहिँ नै राखेर त्यो जस्तो बाहिर खानु मिल्ने गरी फुड ब्यालेन्स चाहिँ गरेर राखे पनि यो चाहिँ समाधान हुन्छ जस्तो लाग्छ। गाउँमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि गाउँमा चाहिँ अब यदि पर्याप्त खानाहरू नपाएर चाहिँ न्युट्रिसनको प्रब्लम हुन्छ भने सहरी क्षेत्रहरूमा चाहिँ खानु त पाउँछ तर के अरे जङ्क फुडमा चाहिँ धेरै इन्भल्भ भएको छ धेरै कन्ज्युम गरेर चाहिँ के अरे न्युट्रिसन रिलेटेड प्रब्लम चाहिँ हामीले आएको छ। जङ्क फुड चाहिँ नखानु जङ्क फुड भनेको अब टेस्टमा चाहिँ मिठो हुन्छ तर हेल्थमा चाहिँ धेरै इस्युजहरू क्रिएट गर्छ जस्तै हो र त्यसको बजारमा चाहिँ अब के अरे अल्टरनेटिभ्सहरूको चाहिँ अब चौथो खानु मन लागेको भने मैले के अरे त्यो प्याकेज अर्डर भएकोमा चाहिँ अब अर्कै हुन्छ जस्तै अब के अरे आटाको काउन्टरहरू हुनसक्छ जुन चाहिँ त्यो ह्यान्डमेड नुडल्सहरू हुन्छ जसमा प्रेजर्भेटिभ्सहरू हुँदैन तिनीहरू त्यो अल्टरनेटिभ भयो। अर्को भनेको घर बनाएर खाने जस्तै केकहरू त्यो मफिन्सहरू त अनि रेसिपी यो तिम्रो रेसिपीहरू हेरेर घरमै घरतिरमा बनाएर खानु मिल्ने
1: सिन्धुलीका स्थानीय तह र विभिन्न संघ संस्थाहरूले बालकुशल सुधारका लागि आफ्ना तर्फबाट विभिन्न गतिविधिहरू गरिरहेका छन्। रेडियो सिद्धबाट सिन्धुलीबाट एम चौबरको रिपोर्ट। बालकुशल सुधारका लागि परिवारको भूमिका महत्वपूर्ण भए पनि त्यसलाई प्रभावकारी बनाउन सिन्धुलीमा

सम्बन्धी गरी भारतमा समृद्ध पारम्परिकमा

0: स्वयं सभामा कार्यक्रमलाई ध्यानमा राख्दै सामूहिक चुनाव कार्यक्रम पनि सञ्चालन गरिएको शीर्ष नेपालका कार्यक्रम संयोजक सागर थिताको भनाइ छ।
1: सिन्धुली जिल्लाको विभिन्न तालिकाहरूमा चाहिँ कुपोषण सम्बन्धी, वित्त व्यवस्थापन सम्बन्धी, जिल्लाको पाचन सम्बन्धी, महिला तथा बालबालिका सम्बन्धित चाहिँ विभिन्न स्तरका कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। हाम्रो विजय प्रकाशन नेपालको शीर्ष नेपाल सिन्धुलीले चाहिँ गुरुञ्जर गाउँपालिका, टिक्क गाउँपालिका र टिक्कड गाउँपालिकाको 16 वडामा चाहिँ पोषण सम्बन्धी र जीविको पाचन सम्बन्धित बालबालिकाको क्षेत्रमा सम्बन्धित चाहिँ कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। त्यस अन्तर्गत पोषणसँग सम्बन्धित चाहिँ हामीले गाउँपालिका र टिम्पाटन गाउँपालिकामा चाहिँ 5 वर्ष मुनिका बालबालिकामा पोषणको रेखाथोपा सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छौँ। साथै चाहिँ हामीले पोषण स्वास्थ्य सरसफाइ नाति शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यस अन्तर्गत केही समय अगाडि हामीले चाहिँ यो 12 दिनको बालबालिकाको खानाको उपलब्धता नभएर भन्दा पनि खानामा नजानेर चाहिँ पोषणमा कमी भएको अवस्था देखिएर चाहिँ 12 दिनको चाहिँ सकारात्मक जुटा कलाई सामूहिक चुनाव कार्यक्रम भन्ने कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेका थियौँ। त्यस अन्तर्गत चाहिँ बालबालिकाको पोषणको अवस्था चाहिँ सुध्रिएको पनि देखिएको छ। साथै शीर्ष नेपाल सिन्धुलीले सरसफाइको क्षेत्रमा पनि खानेपानीमा चाहिँ कार्यक्रमहरू गर्दै आइरहेको छ र साथै बालमैत्री तथा पोषण मैत्री स्थानीय तह निर्माण गर्नको लागि चाहिँ स्थानीय तहहरूलाई सहयोग गर्ने पनि कार्यक्रम गर्दै आइरहेको छ। यी सबै खालका समुदायका लेभलमा, बालबालिकाको परिवारको लेभलमा र शिक्षणको लेभलमा कार्यक्रमहरू गर्दै आइरहँदाखेरि चाहिँ हालसम्म अफिकल गाउँपालिकाको तीनवटावटा चाहिँ पोषण मैत्री पुरा घोषणा भइसकेको छ भने 4 वटा पोषण मैत्री स्वास्थ्य संस्था पनि घोषणा भइसकेको छ भने तीनपट्टि गाउँपालिकाको वडा नम्बर 10 चाहिँ मध्य प्रदेशको पहिलो पोषण मैत्री वडा घोषणा हुनको लागि चाहिँ सफल भइरहेको छ। तर अझै पनि हाम्रो समुदायमा चाहिँ बालबालिकाको क्षेत्रमा पोषणमा चाहिँ सुधार गर्नको लागि विभिन्न खालका कार्यक्रमहरू चाहिँ अझै पनि आवश्यकता भएको र समुदायको चाहिँ जनचेतनालाई अझै बनाउनु पर्ने अवस्था देखिएको छ।
0: निर्वाचित गाउँपालिका वडा नम्बर 10 बागमती प्रगति पहिलो पोषण मैत्री वडा घोषणा भएको छ। यस्तै जिल्लामा फिटर गाउँपालिकाको 5 नम्बर वडालाई यस्तै वर्षको

Thank you.

Thank you.

नमस्कार। बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा। रेडियो गुरुङ्गामा एकदम बर्दियाबाट उत्पादित नेपाली भाषाको हाम्रो सन्देश बर्दियाको साथी एकदम राजापुर र रेडियो हाटेबाट जानकी कम्पनीका बाटोबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश शुरू गरौं मुख्यमन्त्री शीर्षकबाट। गत 8 वर्षमा बाँसकडीले 91% प्रगति हासिल। बाँसकडी सहित एउटा कलामा हरेली पूजा सम्पन्न। कार्यजनाको युवा सम्मेलन रेडियो गुरुङ्गा एफएमको अवलोकन र मन्त्री परिषदको 5 मुख्य निर्णय सार्वजनिक। बाँसकडी नगरपालिकाले गत 8 वर्ष 2082-83 91% प्रगति हासिल गरेको छ। गत 2082-83 वार्षिक समीक्षामा उक्त प्रगति गरेको सार्वजनिक गरेको हो। समष्टिगत रूपमा बेरुजु घटेको, राजस्व संकलनमा 99% प्रगति भएको जनाएको छ। लेखा शाखा प्रमुख धनबहादुर चन्द।

विशेषत शाखाको प्रगति हेर्दा समग्रमा कार्यक्रम र योजनाहरू सन्तोषजनक नै रहेका छन्। मुख्य योजनाहरू बताउँदै योजना शाखा प्रमुख खर बहादुर ओली।

स्वास्थ्य सरकारको प्रगति प्रतिवेदन अनुसार स्वास्थ्य शाखाले 91% प्रगति गरेको छ। तर गत आर्थिक वर्षको तुलनाको तथ्याङ्क हेर्दा नशाले रोगको बिरामीहरूको संख्या बढेको छ। गत आर्थिक वर्षमा 3,124 जना नशाले रोगका बिरामी रहेका छन्। त्यसै गरी क्यान्सरमा 54 जना, स्पाइनल इन्जुरीमा 96 जना बिरामी रहेका छन्। बिरामी महिला तथा बालबालिका ज्येष्ठ नागरिक शाखाले पनि राम्रो प्रगति हासिल गरेको छ। प्रगति सुनाउँदै शाखा प्रमुख यशोदा थापा।

0: कृषि शाखाले पनि पालिका भएकै शाखामध्ये सबैभन्दा कम प्रतिशत मात्र प्रगति गरेको छ। किसान सशक्तिकरण समुन्नतिकरण अनुदानका बिजन वितरण लगायतका कार्यक्रम गरेको छ। पशु विकास शाखाले के गरेको छ त? पशु विकास शाखाका घनश्याम तिवारी
1: सबै सामान्य

विपद रोजगार शाखाहरूले पनि आफ्नो प्रगति विवरणहरू प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन गर्दै आएका समस्या चुनौतीहरू पनि सुनाएका थिए। हाम्रो समुदायमा बर्खा खेती राम्रो बर्खे खेती राम्रो होस्, धानबारीमा किराले लागोस् भन्ने कामना सहित परम्परागत हरियाले अर्थात हरियाली पूजा समाधान गरिरहेका छन्। सोही अनुसार बाँसगढी नगरपालिका सातमा कार्यक्रममा हिजो खरेडी पूजा गरेका हुन्। थारू समुदायमा बर्सातको खेती शुरू भई धान रोपाई सम्पन्न भएपछि श्रावण भद्र महिनामा कामको साझा देवता थन्वामा हरेली पूजा गर्ने चलन छ। करिब 400 घर जोडिरहेको प्रकाटे भागमा त्यसभन्दा गुरु अमान बहादुर केशवका इत्यादि थारू तथा गाउँका बरघर धनीराम थानको नेतृत्वमा हरिया पूजा गरिएको हो। पूजाका लागि प्रत्येक घरबाट 30 रुपियाँ बराबरको रकम तथा माना चामल उठाएर पूजाका आवश्यक सामग्रीहरू जुटाइएको छ। हरेली पूजाको विशेष प्रसाद खिरमन हो। गुरुको मन्त्र उच्चारण गरेर बनाइएको खिरमन धानबारीमा रोकिएर नलागोस् र केही राम्रो होस् भन्ने विश्वासका साथ गाउँको शिर कुलामा हाल्दा पानीसँग गाउँको सबै खेतमा पुग्ने विश्वास गरिन्छ। खिरमन हालेको समयमा खेती सम्बन्धी कुनै पनि काम नगर्ने परम्परा चलिआएको छ। यो खबर देउराकलाबाट प्रमिला खारले पठाउनु भएको हो। बाँसगढी नगरपालिकाले सञ्चालन गरेको सात दिने उद्घोषण तथा व्यक्तित्व कला विकास तालिमका प्रशिक्षार्थीहरूले रेडियो गुरुबार कार्यक्रमको अवलोकन गरेका छन्। बाँसगढी नगरपालिकाको आयोजना राधाकृष्ण थारू जनसेवा केन्द्र गुलरियाको सहजीकरण एक्सन एटको आर्थिक सहयोगमा तथा युवा सञ्जाल बाँसगढीको समन्वयमा सञ्चालन भइरहेको तालिम अन्तर्गत मंगलबार 6 दिन प्रशिक्षार्थीहरूले रेडियो गुरुबाबा एफएमको अवलोकन गरेका हुन्। अवलोकनका क्रममा प्रशिक्षार्थीहरूले रेडियो गुरुबाबा एफएमको समाचार कक्ष स्टुडियो पुस्तकालय लगायतका विभिन्न शाखा तथा संरचनाको जानकारी लिएका थिए। रेडियोमा समाचार संकलन सम्पादन तथा प्रसारण हुने प्रक्रिया र उद्घोषण सम्बन्धी व्यवहारिक पक्षबारे जानकारी लिएका थिए। प्रशिक्षार्थीहरूलाई रेडियो सञ्चालन समाचार र उद्घोषणका विषयमा जानकारी गराइएको थियो। गर्मी काम शुरू भए यता ठाकुर बाबा नगरपालिकामा स्क्रब टाइफसहरू काम बिरामी बनेका छन्। नगर अस्पतालमा उपचारका लागि आउने मध्ये दैनिक 3-4 बिरामी स्क्रब टाइफसका हुने चिकित्सकहरूले जनाएका छन्। स्क्रब टाइफसका बिरामी किशोरदेखि 50-60 वर्ष उमेरसम्मको रहेको नगर अस्पतालले जनाएको छ। वैशाख यता करिब 200 स्क्रब टाइफसको उपचार गराइसकेको अस्पताल डाक्टर ओम चुनावाले जानकारी दिनुभयो। रोग लागेमा ज्वरो निरन्तर आउने, जिउ दुख्ने, हल्का खोकी लाग्ने र वाकवाकी लाग्ने गर्छ उहाँले भन्नुभयो। मुसामा लागेको किरणले गर्दा यो रोग लाग्ने गरेको छ। 1500 नगर अस्पतालमा दैनिक 150 बिरामीहरू उपचार गर्न आउने गरेका छन्। विशेष गरी वर्षायाममा यो रोग फैलिने गरेको छ। गत वैशाख महिनामा सञ्चालनमा आएको यस अस्पतालमा 2 मेडिकल अधिकृत स्टाफ नर्स लगायत स्वास्थ्य कर्मीहरू कार्यरत रहेका छन्। बिरामीका लागि घरबाट अस्पताल पुर्याउन र अस्पतालबाट घर लैजान निशुल्क अटोको व्यवस्था गरिएको नगर अस्पतालका अधिक्षक उद्योगीले जानकारी दिनुभयो। बर्दियाको गौरीमा तटबन्ध निर्माण भएपछि बाढी र कटानको जोखिम घटेको छ।

भएपछि नदी आसपासका बस्ती तथा खेती योग्य जमिन बाढी र नदीको कटान जोखिमबाट सुरक्षित भएको हो। आयोजनाले निर्माण गरेको तटबन्धनबाट बरुण नदीको बायाँ तर्फ रहेको बाह्र बर्दिया नगरपालिका मलिया नगरपालिकाको एघार र बाह्र तथा ठाकुरबाबा नगरपालिकाका केही वडाहरू सुरक्षित भएका छन्। विशेष गरी बाढी र नदी कटानको उच्च जोखिममा रहेका मलिया नगरपालिका बाह्रको पैसाली तडुवा लगायतका गाउँ सुरक्षित भएका छन्। भाँडा नदी आसपासका बस्तीमा समेत तटबन्ध निर्माणपछि जोखिम घटेको छ। आयोजनाका सूचना अधिकारी शेखरनाथ नेपालीले खेती योग्य जमिन र बस्तीलाई प्राथमिकतामा राखेर तटबन्ध निर्माण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार आयोजनाले निर्माण

सरकारले मन्त्रीपरिषदको बैठकमा 5 मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सुश्री पोखरेलका अनुसार सुनसरी र सिंहका घटनामा मृत्यु भएका 4 जनालाई सहित घोषणा गर्ने निर्णय गरेको छ। मन्त्री परिषदले नेपालभित्र पैठारीमा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। त्यसै गरी प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराका गणेश कुमार यादवलाई सहित घोषणा गर्ने निर्णय गरेको छ। पञ्चोत्तर सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने र 12 निर्मल कुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ। त्यसै गरी पूर्व महालेखा परीक्षक टंकमणि शर्मा ढुङ्गेलको संयोजकत्वमा गठित एनसीएलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छान्ने प्रतिवेदन 2080 सार्वजनिक गर्ने निर्णय

Thank you.

0: 30-somethings.
1: Thank you.

Sua santidade, Deus, já sabe o que é cada.

0: இருந்தாங்க. மனம் கஷ்டமா சகத்தின்னு சொல்லி
1: ఇది

Thank you.

Yeah.

রাজি করেছে শাহরুখ খানের জায়গা।

Thank you.

ठाकुर जी का मिला है तो वो करने का जी कि हमें

Thank you.

है सुन लेते हैं।

Thank you.

ہے کہ وہ گانا اٹھا ہے بڑا چاچی گا پڑی ہے

Thank you.

Thank you.

भावना बालकुमारी सृजंती।

Thank you.

नमस्कार स्क्रीन पालिका सिफारिसहरू आएर

मलाई एक प्रकार सेवा गर्ने मौका अवश्य दिनुहोला। धन्यवाद।

0: 15 कोई यत्तिकै कुटपिटमा पिसाल्ने
1: यही चिन्ता
0: होइन।

रेडियो द्वारा चलित प्रजा ही सर्दी।

Thank you.

Thank you.

पानी बरसात तो चल जाए।

Peace.

一定是还被扩大，扩大到突然间，突然间我们怎么的就变成了房地产的扩张了，那么我们把这个，这个是在哪里呢？你说。

Thank you.

Thank you.

Thank you.

Sí, pero no es para el idioma. No es la figura, ¿no?

Thank you.

I'm going to go to the hospital.

0: Sanjasta wat hava de kamar sundes wat maha swagat basundar lagun sangamat kumar. Rebubabe fen bhatiya sin padit hamar sundes bhatiya ka sathya fen rajapur. Pate ka radio pati kode fen kumar kum radio khate maho chan ki gao pali ka bhatma se kasan prasaran piti ba. Hamar sundes ka kuridani mukhya mukhya samachar ka shirshak ma se बास करें मास वास्ते क्षेत्र को बास विश्व क्षेत्र कार्यक्रम शुरू बास करें मास साथ के लिए उत्पोषण तथा पुत्रित्व का विकास कार्य नियंत्रण बास करें मास 27वां अंतर्राष्ट्रीय युवा दिवस स्थान विकास में युवा को भूमिका पुष्टि संपाद बढ़िया मापन बर्मकृत्ता आठ पोखरी निर्माण और चुनावी परिणाम और युवा नेतृत्व कैबिनेट में से केवल सपना पुरानी बिना सरकार काम को अपना सभापति लाने छाने को कहाई पूरा समाचार पिंटु से
1: दार्जिलिङ नगरपालिकामा आर्थिक परियोजना स्थानीय तह स्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम शुरू गर्दा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्रभावित स्वास्थ्यको समीक्षा गर्दै एकपल्ट अन्य कम्पनी सुधार गरी ऐनादिनमा स्वास्थ्य सेवामा थप प्रभाव पारी नर्सरीको अमूर्त्यो बढाइरा उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। दार्जिलिङ नगरपालिका स्वास्थ्य शाखाका आयोजनामा सुविधा कार्यक्रमको उद्घाटन नगर प्रमुख खड्ग नारायण उद्घाटन कार्यक्रमको नगर प्रमुख खड्गा स्थानीय समुदायको स्वास्थ्यमा प्राथमिकतामा गर्दै नगरपालिकाका प्रत्येक वडा नगर स्वास्थ्य संस्था मार्फत सेवा प्रदान विकेर लगभग मा स्वास्थ्य सेवा प्रदाहरूका प्रभु कर्मी कमजोरी पहिचान सुधार गर स्वास्थ्य गर्ने स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्न स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीलाई नगरपालिका पुरस्कृत गर्न पठाएकी नगर प्रमुख सरकार ऐना दिनमा पास गरी मसिन प्रदान दिँदा स्वास्थ्य सेवा आदि प्रभावकारी हो सर्वसुलभ बनाइदिँदै स्वास्थ्य कर्मीलाई पर्जी गर्न समीक्षा कार्यक्रममा पास गरी नगरपालिका अन्तर्गत प्रत्येक वडा नगर अस्पताल आयुर्वेद स्वास्थ्य केन्द्र संयुक्त भारत स्वास्थ्य संस्थानको आर्थिक वर्ष 2082/83 प्रविधिका विवरण प्रस्तुत गर्दै रहनुभयो। स्वास्थ्य संस्थाको प्रमुख तथा प्रतिनिधि सेवा प्रवाह उपलब्धि वा समस्याबारे समीक्षा कतिहरूबाट समीक्षाको क्रम प्रस्तुत तथ्याङ्क अनुसार पाठशाली नगरपालिकामा सङ्घहरूको तुलनामा निशङ्कको बिरामीको संख्या बहत्तरी खेलिएकोमा स्वास्थ्य क्षेत्रमा पहिला दिनमा निशङ्कहरूको रोकथाम तथा नियन्त्रण समेत प्राथमिकतामा पर्न आवश्यकता हुनेबाट स्वास्थ्य नगरपालिकामा नम्बर सातको अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक प्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम प्रमुख योजना शाखा प्रमुख भाग्यकोली स्वास्थ्य शाखाको स्वास्थ्य कर्मी तथा नगरभित्र स्वास्थ्य संस्थाका निजाजो प्रतिनिधि लगायतका सहभागिताहरूमा सञ्चालन विधान समीक्षा कार्यक्रममा गैर आर्थिक वर्षको स्वास्थ्य सेवाको अवस्थाको समीक्षा गर्दै नयाँ जिल्ला प्रभावकारी स्वास्थ्य सेवा प्रभावको योजना बनाए सही पूर्णापेक्षा गरिएमा कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका सिनियर अनि

कल्याण विषय व्यक्त गर्दै श्रोताहरू खण्ड उज्जवल भविष्यको कामना गर्न समापन कार्यक्रमको प्रशिक्षार्थीको अध्यक्ष भोल्टी आयुष रिजाल हो सुरोजना चौधरी कार्यक्रम प्रभाव अर्थात् प्रभाव अर्थात् प्रभाव कार्यमेला

रोजगारी तथा आर्थिक उपार्जन का संचार प्रेरित कर आयोजक जनवाद।

पश्चिम युद्धको भूमिका विषयमा एउटा सम्वाद तथा जनपर्ने व्यवस्थापकवाला निकायसँग अन्तर्क्रिया दुई गते बहस भनेको एउटा सञ्जाल बाँसबडीका आयोजना राधाकृष्ण थारू जनसेवा केन्द्र गुरैलाका साझेदारी स्वतन्त्र विद्यार्थी युनियन बाँसबडी बहुमुखी क्याम्पस नागरिक समाज सञ्जाल महिला सञ्जाल हो बाँसबडी उद्योग वाणिज्य संघ समन्वय तथा बाँसबडी नगरपालिकाको संरक्षणमा कार्यक्रमको आयोजना गरिएको एउटा सम्वाद कार्यक्रममा युवा नेतृत्व स्थानीय विकास विषयमा कालीचरण थारू जलवायु परिवर्तनमा युवाका भूमिका बारे इन्दु चौधरी लागू औषध दुर्देश न्यूनी

ग्रामाञ्चल प्रतिनिधि सरकारमा नेताको युवा बीच अन्तर्क्रिया समेत परिचन्द अन्तर्क्रिया कार्यक्रममा युवा उपलब्धको औसत नियन्त्रण सेवक तथा डगरपुर प्रदेशका वातावरण संरक्षण तथा स्थानीय विकासका विषयमा जनप्रतिनिधि तथा सरकारवाला प्रश्न पुग्छ तथा प्रश्नको जवाब सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि पाँचमारी नगरपालिका नगर प्रमुख न्यूनीकरण तथा नगरपालिका निर्मित सचेतनामूलक कार्यक्रम सञ्चालन कार्यक्रमबाट समेत स्रोत साधनका बातचित नगरपालिका निर्मित संस्था युवा सञ्चार हो प्रणाली कार्यका कामकर्ता कार्यहरूमा लागू औषध न्यूनीकरण तथा सामाजिक विकृति नियन्त्रण नगरपालिका केले सम्भव बिना प्रकृति नगर प्रमुखका सचेत युवा सहित सबको पक्षका सक्रिय सहभागिता आवश्यक गर्न प्रक्रियाबाट बाँसखरी र समृद्ध नगरपालिका प्रणाली नगरपालिकाका विकास निर्माणका क्रममा समेत आगो बढ्दै उल्लेख गर्दै विकासका

0: अनुभव धनुषाको सबैले नगरपालिकाका मेरा केही साथीहरूबाट सुनौ।
1: मलाई केही थाहा छैन, मलाई धेरै गर्न लागेको थियो।

0: भाइमा चाहिँ प्राकृतिक रूपमा सबै विश्व रोगहरूलाई पर्ने हो। यदि भएन भने चाहिँ समस्या हामीले बुझ्नुपर्छ। यो खुले उमेर भनेको चाहिँ अहिले चाहिँ अलिकति कम भइसकेको छ, 9 वर्षदेखि लिएर 17 वर्षसम्मको बिचमा चाहिँ हुन सकेको त्योभन्दा र यो प्राकृतिक हो र यो कुरालाई चाहिँ हामीले मान्नुपर्छ। छोरी मान्छे भएर जन्मेपछि यो चाहिँ एउटा प्राकृतिक रूपमा हामीले चाहिँ पाएको हो। यो भन्दाखेरि चाहिँ यसमा चाहिँ कस्तो हुन्छ भनेदेखि यो हुँदाखेरि चाहिँ कति किशोरी बुझ्दैन बुझ्दै थाहै नभए पनि हुन्छ, उहाँहरूको रगत आउँछ, तिनीहरू खायो ख्यायो भनेर चाहिँ त्यसरी हुन्छ। त्यही भएर चाहिँ आफ्नो अभिभावकसँग राख्नुपर्छ यो कुरा।
1: अब त अलिक ढुक्क भयो होला होइन, तर पहिलो महिनामारी हुँदाखेरि के गर्ने कसलाई भन्ने भन्ने अलमल भने हुन्छ नि।

Yeah.

0: गर्छ अब अर्को कुरा महिलाबारे कुरा के कुरामा ध्यान दिनुपर्छ यो पनि अब डाक्टर सिंहले बुझौँ ल
1: स्वच्छ खाने कुराहरू खानु पर्ने हुन्छ त्यसमा चाहिँ

Thank you.

Okay.

Did you provide a shimmy to Allah? Shall I hit Kuzari Sankis?

रेडियो प्रभाकर एफएम द्वारा सभी प्रजाति संकेत।

Junk food

0: छ। नेपाली कंग्रेसले साउन 12 गते प्रदेश सरकारले दिएको समर्थन फिर्ता लिएपछि संविधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिने तयारी पक्की गर्नुभएको। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजीत थापाले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको सिआइएनलाई बताउनुभयो।
1: प्रदेशमा सबै केन्द्रलाई नै दिनुभएको छ, केन्द्रबाट एकदम भइकै राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सबै काम गर्ने हो, यहाँ बाजामा गर्दाखेरि अलिक भावनात्मक रूपमा सरकारको त्यति लामो पर्दैन, त्यही भएर केन्द्रबाटै केन्द्रलाई दिनुको सजिलो हुन्छ भन्ने छ। सम्मानजनक उपस्थिति सबैको हाम्रो माध्यता छ, र केन्द्रले पनि अब प्रदेशमा सदस्यहरू संख्याको अनुपातमा अब मुख्यमन्त्री सहित 9 मन्त्रालय छ, त्यहाँ संख्याको अनुपातमा क्षमताको आधारमा विभागीय जिम्मा दिने सक्षम छ।
0: पछि प्रदेश सरकारबाट पनि नेपाली कांग्रेस बाहिरिएको छ। आज चार मन्त्री र एक राज्य मन्त्रीले राजीनामा दिएसँगै कांग्रेस बाहिरिएको हो। कांग्रेस प्रमुख सचेत गोपाल तामाङले सबै मन्त्रीले राजीनामा बुझाएको सिआइएनसँग बताउनुभयो।
1: भूमिका पनि हाम्रो चाहिँ के गर्ने भन्दा पनि अब प्रदेश सरकारलाई चाहिँ

प्रकरण आंतरराष्ट्रीय स्वयं संगठन आईएलओले विश्वभर सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सम्झनाले युवाका लागि श्रम बजारमा प्रवेश गर्ने अवसर कठिन बनेको जनाएको छ। आईएलओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा विश्व

उसका युवा सुन अध्यापक को अहिले नया तथा युवा श्रम शक्ति का लागि प्रदेश स्तर का रोजगारी का अवसरमा गराउँदै गरेको जनाएको छ। उत्तर अमेरिका युरोप र भारतमा शिक्षाको पहुँच र शैक्षिक योग्यता बढ्दै गए पनि शैक्षिक बेरोजगारले बढ़िरहेको जनाएको छ। अब के खबर जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो महिला म्याराथन नागोया वुमेन्स म्याराथन 2027 नेपाली महिला अधिकारले सहभागिता जनाउने जनाउन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ। गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठूलो अल गुरुङ म्याराथनका रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च 14, 2027 जापानको आइचु प्रान्त स्थित नागोयामा आयोजना हुनेछ। आयोजकले सन् 2027का लागि प्रतियोगी र 2000 बढाएर 22,000 धावीका पुर्याइएको छ।

0: हरेक प्रकार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समाविष्ट हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कमजोरका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बाल

0: ہی ہیمن سر آپ کو اجلاس کے ویوسائی کرتے پر بھٹا رسول اللہ علیہ تو نام آپ کو آپ اس کے کو بازار کھانا پکاؤنے روپی گیس کو ابھاؤ نرک بتاؤں آگے تر اپبوکتا نے سہج روپ میں گیس پاؤن نسکے گناسو کرایا گیس آپورتی کا لگی سرکار والا نکاح کا بیچ میں سہولت بھائی جلا استر میں اپبوکتا اج بھی اپٹھیارو
1: घरको भान्सामा दैनिक आवश्यक पर्ने ग्यास सजिलै नपाउँदा अन्य जिल्लाका जस्तै डडेलधुराका उपभोक्ता पनि समस्यामा परेका छन्। बजारमा ग्यास अभाव नरहेको सम्बन्धित निकाय गाविस तर उपभोक्ताको अनुभव फरक छ। अब फेरि पाँचका दिल बहादुरले
2: ग्यास
1: नेपाललाई निगम लगायतका निकायले कृत्रिम रूपमा अभाव गराइएको भन्दै अनुगमन तथा कहिल्यै तीव्र पारिएको बताएका छन्। व्यवसायीसँग बुझ्दा उहाँ अनुसार ग्यास आपूर्ति नहुँदा समस्या

0: दैनिक अत्यावश्यक खाना पकाउने ग्यासमा कृत्रिम अभाव, असमान वितरण र आपूर्ति व्यवस्थापनमा समस्या हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको छ। नियमित रूपमा आपूर्ति नहुँदा गाउँदेखि सहरसम्मै महँगी बन्न थालेको गुनासो उपभोक्ताको छ। भावना पौडेल, सिआइएन रेडियो अगरी गरेका।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्नु भएको छ। सर्पले टोकेका बिरामीको उपचारको लागि आधा बाटो समय विशेषज्ञ पुग्ने अभ्यास।
2: तर अब कहिलेकाहीँ एम्बुलेन्सले अरू बिरामीलाई पनि उठाउन नकेर अब खाली नहुने पनि भइदिन सक्छ। उनी एउटा ठाउँकोले गएसम्म पक्कै पनि अरू ठाउँमा गर्न नलैजाइ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौँ।
1: यसको निरन्तरता र प्रयोगका लागि सुधार गर्नुपर्ने पक्ष र अप्नाउनुपर्ने सावधानी विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्।

स्वास्थ्य सम्बन्धी सही जानकारी तथा सभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विभागतर्फ धकेलिएको छ।

अस्पताल

पनि अब ग्रामीण धनबारी हुनुहुन्छ, उहाँकै साथमा एकदमै इन्ट्रेस्ट पनि राख्ने प्लस उपचार पनि गरिरहने भएको हुँदाखेरि उहाँले चाहिँ विशेष गरेर त्यहाँ गुरुसिंहमा आउनु भनेको अलिकति माथि लगायो प्युठानतिरबाट होइन अर्घाची गुल्मी यता नदी पर्नेहरू यता पुपन्थी आइपुग्नुभन्दा अगाडि चाहिँ गुरुसिंहले जाने गर्नुहुन्छ। त्यसले गर्दा त्यहाँ जाँदाखेरि अब उहाँले यति धेरै काम गर्नुभएको छ जनचेतना जगाउनको लागि पनि सर्पको उपचार मात्र नगर्ने भएर गाउँघरमा जनचेतना जगाउने पनि काम गर्दा उहाँको कामको प्रचार अलिकति फैलिएको हुनाले अनि अब हस्पिटलमा पनि जान्छ पहिला अनि यस्तो

सफाईको जरुरत पर्ने दुखमा क्षेत्र कि अथवा अस्पतालको जो वैज्ञानिकहरू छ उसले ध्यान दियो भने चाहिँ किराले जाँदै गर्ने अनि अस्पतालले पनि एम्बुलेन्स पठाएर बाटोघाटै उपचार गर्ने आउने त्यो खालको आशा छ। यो चाहिँ सबै चाहिँ

गरेका छन्। तर अब कहिलेकाहीँ एम्बुलेन्सले अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ होइन। अनि कहिलेकाहीँ अब सरले भने चाहिँ यी सबै चिजहरू उहाँहरूले इन्ट्रेस्ट लिनु पर्यो भने अब कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौँ। र मैले गर्ने कार्यक्रममा यो यसको इक्जाम्पल दिएर अन्य हस्पिटल अथवा उपचार केन्द्रहरूमा पनि एकदमै मैले मोटिभेट गरिरहेको हुन्छु, प्रोत्साहन गरिरहेको हुन्छु कि यसरी हामीले उपचार गर्न सकियो, बाटोबाट रेस्क्यु गर्न सकियो, एन्टिभेनसहित अझ विशेष गरेर बिसामेको फोटोसहित आउँछ नि त रामगढ हस्पिटल। खास अहिले के सजिलो छ भन्दा व्हाट्सएपमा यो सर्कल टोकेछ हामी आउँदैछौँ भनेर पहिले नै डक्टरहरूको फोटो पठाइदिनु हुन्छ। अनि मलाई पनि कतिपय डक्टरहरूले उहाँहरू आउँदै हुन्छ यो सर्कल पठाउनु भएको छ यो कुन हो सर भनेर एउटा तयारी अवस्थामा रहन चाहिँ अहिले एकदमै सजिलो छ। पहिला चाहिँ आएपछि बल्ल के हो कस्तो चाँदो पानी मिलाउनु पर्थ्यो भने अहिले यो जस्तो पढेको आज भने सर यो त खरले नै टोकेर आएको रहेछ अलिकति सावधानी गर्नु होला केयर गर्नु होला भन्ने बित्तिकै आउने बित्तिकै सबै चिजहरू रेडी गराएर राख्नु पाउँछ।

0: bitten, der Staat Niederheit.
1: Thank you.

0: र पहिलो कानुनी रक्षण भन्छन् भनेको हामीले त पहिलो स्तरको निर्णय सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: अनि पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आगा जाने पानीको मूल सुक्ने वा धमिलो हुने मुख्य विस्तृत पुलहरू फर्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: मैले सङ्केत थाहा पाएर के भन्नु दसैँको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देखियो भने तुरन्तै सुरक्षित स्तरमा गइहाल्नुपर्छ
0: घरका फर्स्टमा निकाल्नु पर्यो व्यक्तिले जोइहाल्नु हुँदैन
1: यस्तो गस्तीले झुक्केर पनि गर्नु हुँदैन घरका सर सामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अन्न गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँच्ने भन्नु

sono i cosari di San Dis.

0: सेक्सिज्म ना हुने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रुसको नोवोरोसियस्क बन्दरगाह शहरमा रहेको नौसैनिक अड्डामा आक्रमण गरेको बताएका छन्। उनले उक्त स्थानलाई ब्ल्याक सीमा रुसी नौसैनिकको अन्तिम बलियो पक्कड रहेको क्षेत्रका रूपमा व्याख्या गरेका छन्। उक्त क्षेत्रका रुसी अधिकारीहरूले रातभर भएका आक्रमणमा आवासीय भवनहरूमा क्षति पुगेको र दुईजनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुने मध्ये एकजना 8 वर्षीय बालक रहेको बताइएको छ। यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्याडो फ्लिटको हिस्सा भएको आशंका गरिएका जहाजहरूलाई रोक्ने युरोपियन संघको योजनाको प्रतिशोध स्वरूप युरोपियन जहाजहरू नियन्त्रणमा लिने ठाउँकी दिएका छन्। उनले रुसी जहाजहरूको आवागमनमा लगाइने प्रतिबन्धलाई समुद्री डकैती र लुटपाटको संज्ञा दिएका छन्। र कोलम्बियाले सोमबार गएको भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा 3 दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ। भूकम्पमा फँसेका मानिसहरूको उद्धार प्रयास अझै जारी छ। विस्थापित मानिसहरूले आश्रय स्थल वा खुला आकाश मुनि दोस्रो रात बिताएका छन्। भूकम्पपछि अहिलेसम्म 100 भन्दा बढी परकम्प गएको बताइएको छ। यूबीबीसी नेपाली सेवा हो।
1: स्वागत छ। मिनी संसद समेत भने सङ्घीय संसदको एउटा समितिमा सत्ताधारी राष्ट्र

Grazie a tutti.

நீங்க சாப்பிட்டு சொல்லுறது வந்து அதுக்கு

Thank you.

भइरहेको भिडियो सार्वजनिक भएको थियो। अबु दिदी र असम परिवारहरूले सामाजिक सञ्जाल मार्फत सहयोगका लागि अपील गरिरहेका छन्। उनीहरूको पानी र बिजुलीको आपूर्ति काटिएको र घरमा रहेको खाद्यान्न पनि सकिँदै गएको उनीहरूले बताएका छन्। यी पछिल्ला घटनाक्रमहरूबीच संयुक्त राष्ट्र संघका एक वरिष्ठ अधिकारीले मंगलबार न्यूयोर्कमा रहेको सुरक्षा परिषदलाई उनकै शब्दमा वेस्ट ब्याङ्क संकटको चरम सीमामा पुगेको छ भनेर बताएका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार सबै इजरायली बस्तीहरू अवैध मानिन्छन्। बसोबास बसाल्न चाहने इजरायलीका चौकीहरू भने इजरायल सरकारको आधिकारिक अनुमति बिना स्थापना गरिएका हुन्छन्। प्यालेस्टिन सुरक्षा क्यामेराले खिचेको भिडियोमा आइतबार साँझ बसोबास बसाल्न पुगेकाहरूले अबु दिदी परिवारको घर बाहिरको पर्खाल भत्काउँदै

0: ਸਾਫ ਸੁਥਰਾ ਪੁੱਤਰ ਸਾਡੀ ਰੱਖੀ ਹੈ ਉਹ ਬਿਨਾਂ ਚਿੰਤਾ ਜੇ ਕੋਈ ਯਾਰ ਐਸਾ ਬਾਤ ਕਿ ਜੋ ਨਸਤਰ ਯਾਰ ਸਿੱਖੀ ਤੋਂ ਮੇਰਾ ਰਸਤਾ ਨਹੀਂ ਹੈ ਮੈਂ ਨਹੀਂ ਕਿਹਾ ਬੰਦ ਹੋ ਜਾ ਚੀਜ਼ ਨੂੰ ਤੇ ਫਿਰ ਬੰਦ ਕਰ ਕੇ ਨੂੰ ਰੇਡੀਓ ਕੁਪਾਰ ਦੇ ਉਹਨਾਂ ਨੇ ਪੇਟਾ ਸੁਣਾ ਸਾਥ ਮੇ ਕਹਾ
1: आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, बिहान सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाका फाट्ने वा कहिले फाटेको छ भने ढाका कराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
1: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको घुम सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्छ?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइरहनु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले हेरिहाल्नु मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लानु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अमल गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ।
1: हो, मैले भनेको कुरा सही हो। ज्यान बाँचे नभए ज्यान नभए के हाम
3: घरमा गरेको कुरा खाना छ महिनापछि अनि बाह्र सुत्र

मेडिकल खासे सफलता प्राप्त कर सकेन। यसको असर विशेष गरी स्टेम केक र एलिजा ब्रेकमा भयो। केही भारतीय नेताले त्यसको विरोध गरेका थिए। उनीहरूको योजना अपनाउन आफ्नो शक्ति खर्च गर्ने सोच्थे। जे भए पनि अनेकले यो योजनालाई सरकार पुग्छ अब नियन्त्रण राख्नको लागि

उन्होंने सभी से युद्ध के सेनानी तय तय करते थे।

आफ्नो ज्ञानहरू जुत्रा गर्छ। उनीहरूले पिडिएमसँग कतिपय गुजारो घरमा काम गरेको अब त्यही भोकमा पनि उनीहरूबाट छिमेकी लागेको कुरा सुन्थे। हामी वृद्ध महिलाहरूलाई पनि हेर्छौँ, उनीहरू आफ्नो गुजारा गरेको अफ्रिकन देशहरू रोकेर यस काममा अब जेल जान्थे। कतिपयलाई जेलिनाको सुझाव दिन्थे तर उनीहरू जेलिबाट दिन सक्दैनथे। शताब्दीहरूदेखि एउटै घरमा बसेर छिटीपुरी नदीकन बसेका तर बुढा जातिको इलाका घोषणा भएपछि भट्टिएकाहरूलाई पनि हामीले देख्छौँ। हामी दिन प्रतिदिन साधारण अफ्रिकन जनताले सहरलाई उहाँको हजारौँ कहानी देख्ने सुन्ने गर्थे। हजुर काम गर्न गर्नुमा एकदम पोख्न थिए। उनी ग्राहकलाई पाएपछि उनीहरूको दुर्दशा दुखी हुन्थे अनि हामी दुवै सकेसम्म ती पीडितलाई न्याय दिलाउने प्रयास गर्थ्यौँ। उनी गएको नकालेमा आफ्नो कार्यालयमा खुब सघाउँथे, कार्यालयलाई खुब सघाउँथे। अहिले कहिले पनि कुनै बुढो व्यक्तिको कार्यालयमा खराब मान्छे दाखेर हुँदैछ भन्ने भावना कहिले पनि प्रदर्शन गरेन। उहाँ न्यायालयको सबै नियमप्रति अत्यन्त सावधान रहन्थे तर कहिलेकाहीँ साँचेसँग व्यवहार गरिरहेको समयमा प्रावधानदेखि हटेर नयाँ अफिसलाई पनि प्रयोगमा ल्याउने गर्थे। मलाई उनीहरूसँग प्रश्न गर्दा आनन्द लाग्थ्यो। दर्शकले पछि भरिपूर्ण हुन्थ्यो किनकि सहरका मानिसहरूले न्यायालयको महत्व सुनेर मनोरञ्जन हुन्थे। एक पटक सहरमा घरेलु काम गर्ने एक अफ्रिकन महिलाको बचाउ गर्दै थिए। मालिकले उनीमाथि आफ्नो कपडा चुरो पार लगाएकी थिए। चोरिएको भनेर दावा गरेको कपडा न्यायालयको मेचमा प्रदर्शन गरिएको थियो। जब मालिकले आफ्नो कपडा देखेर स्वामित्व लगाइए तब उनलाई सबै कपडा